चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: He's the best.

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री, धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युतविहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान

0: चुमनुम्री गाउँपालिका छ। उङलिङलुङ खोलाबाट बुढ़ी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री तीन जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका तीन र छमा विद्युत अवरूद्ध बनेको सिरदीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा दुङला न्याक फिलिम चिसापानी आंगा सरस्यू न्याकचेत घट्टेखोला पाङसिंह जगत सल्लेरी पैयु भलुवन सिरदीवास र जगतमा बिजुली अवरूद्ध छ, जसका कारण 971 घरदूरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बुढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमनुम्री गाउँपालिका छ खोलामा आएको सुक्खा पहिरो पछिको बाढ़ीका कारण बुढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री छ लोकपा स्थित सार्दी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
1: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
0: सोझ 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा रूकुम जाजरकोट डोल्पा सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले काली गण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग त्रिभुवन राजपथ नारायणगढ़ मुगलिन लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
1: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा बाढ़ी पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी खाद्यान्न मासु लत्ता कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ी अहिले महँगिएको छ। कालीमाटी थोक बजारको भाउभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता, शीर्षकको खबर नयाँ पत्रिकामा छ।
0: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी तीन महिनामै आउने गरेको छ। भदौ, असोज र कार्तिक तीन महिनामा तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़ पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़ पर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशी 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामै किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भेट्टाले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
8: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
7: विशेषताहरू:
8: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
7: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
8: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
8: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5,000 घरदुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़ पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकले बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कात्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झै सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन। साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
10: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि विदेशी रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानून विदेशी रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्नेको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
11: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
10: मेरो धारणा पनि यो अर्थ जुन छ सिन्डिकेटको अर्थ जो लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ अथवा 25 दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उच्च बनाउँछ अथवा बढाउँछ।
11: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नुभएको छ, आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
10: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल माफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भन्यो, त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनिएको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
11: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो, त्यो अरू ठाउँ युएले गर्यो, कतारले गर्यो, अर्को देशले गर्यो भने त के होला?
10: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जुन ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन् किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिरहेछ चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
0: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसी बोका च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाडौँ उपत्यकामा मासुका लागि धेरै संख्यामा पशु पंक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
0: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
12: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरूद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
6: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जीत पाएको हो। यो जीतले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
5: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
6: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता, नामसारी, बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
5: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई र्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिवी इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्व भएकोका विश्वविद्यालय मध्ये 1801 दुई हजारको समूहमा सीमित भएको छ। तिर्वीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा कर्मश खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
6: बोर्डको नुन र ल्हासाको सुन
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
5: यस वर्ष मुख्य चाड़ पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
6: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
5: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
6: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज ओमानसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईहरू सुन्दै हुनुहुन्छ चोइस एफएम 90.4।
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: Mania Extreme Energy Drink.
1: यामाहा चंगा चेट जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
1: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा, फोन 0064590009
3: 0064590009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
7: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
8: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213115 र मोबाइल 9856404018।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 9851315194।
6: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
10: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
11: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
12: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
13: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
14: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
15: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
16: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
17: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
18: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
17: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
18: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
19: तुमेव माता च पिता तुमेव तुमेव बंधु च सखा।

0: California.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो

0: 421-322 र 421-443।
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार शुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300075984044463।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा भित्री कम्प्युटर्स फोन 0664213 हरमटारी गोर्खा।
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300075984044463।
4: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
6: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
7: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
6: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
7: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
6: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
7: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
6: हरित गोर्खा, सुरक्षित गोर्खा।
3: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
8: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई।
8: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
9: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21-336।

0: स्वाइस एफएम 90.4 मेगाहर्ज।
1: वाओ कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रो बालकृष्ण भाइको मानि।
3: वाओ तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
1: वाओ कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रो बालकृष्ण सरको मानि सर।
2: बालकृष्ण बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
7: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड।
8: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
7: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
8: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
7: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
8: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
7: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
9: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
10: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
9: ओहो केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
10: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
9: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
7: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
7: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा, फोन नम्बर 0064204658, मोबाइल नम्बर 9796401403।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
7: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई

0: बनाउँछ अझ खास
1: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर तपाईँको आत्मीय घर
0: गोर्खा गार्डन होटल गोर्खा सम्पर्क 0064-590-111 र 98-560-88-088
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना काम अनि खुशी सबै बसेको हुन्छ एटु मोबाइल एन्ड रिपेयर सेन्टर जहाँ मोबाइल मात्र बेचिँदैन विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना गोर्खा नगरपालिका छ हरमटारी गोर्खा मोबाइल 98-511-35-194
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल पुजेलेको कपडा पसल नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो
4: तर अहिले जमाना फेरि सक्यो नि तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस् अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो
4: अनुभवी मार्गदर्शन तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ
5: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-490-39-421 गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा होटल बिसौनीको माथिल्लो गेट अगाडि
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त
6: भेटे नि होटल गोर्खा प्यालेस
1: त्यही त नाम नै कस्तो आनन्द लाग्ने अनि कस्तो रहेछ त के सुविधा छ रहेछ त्यहाँ
6: कोठा सफा र आरामदायी पनि रहेछ वातावरण पनि शान्त रहेछ खाना पनि मिठो रहेछ
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो
7: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ होटल गोर्खा प्यालेस होटल गोर्खा प्यालेस आराम स्वाद र सम्मानको सही ठेगाना सही ठेगाना
6: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा फोन नम्बर 064-421-322 र 421-443

0: Mania Extreme Energy Drink.
1: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव.
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल.
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ.
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा.
1: थप जानकारीको लागि सम्पर्क 98056535179.
2: यूरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ. पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र यूरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं. रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ. त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं. माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ. रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू. प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ. बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ. युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ. खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ. युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ. यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्. मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ. सम्पर्क नम्बर 98678373632 र 98432585516. कृषक हितका लागि जारी सन्देश. गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा. बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ. यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ.

0: वन विनाश, खुला बिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
0: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210, 98574-24210।
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
4: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
4: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-24-206, मोबाइल 98-510-21-336।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
6: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
7: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
8: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51-227, 98410-51-227।
6: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
6: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
7: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
10: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
11: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
12: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606-91-21-08, 98606-91-21-08।
13: चोइस एफएम 90.4 मेगाहर्ज।

0: Mania.
1: Extreme energy drink.
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7(1)(b) 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
3: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल।
3: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अंगहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
3: थप जानकारीको लागि सम्पर्क 98056-35179।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड, काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-24-522, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा। नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564-8092 र 98067-71-524।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
9: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल, NPI गोर्खा हस्पिटल।
9: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपी गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-009
9: 064-590-009।
3: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सितैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
9: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
9: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
0: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
9: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
0: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
9: सम्पर्क गुणाखर गौतम, मोबाइल 98-560-17-970, 98-560-17-970।
10: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
11: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

पर्दैन सजिलोमा पर्दैन पर्दैन यसो म टोयलेट गरेर आउँछु एक बुवा चार हजार बुढाले टन्नै हालेछ नि खाममा योपालि बुढाको व्यापार आउँछ क्या हो

0: Mania.
1: Extreme energy drink.
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064-21-315 र मोबाइल 98560-40018।
2: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
3: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0067-21-3700, धरमटारी, गोर्खा।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
4: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
4: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
4: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार शुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
4: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0064-30-075, 98-40-44-14-63।
6: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध। विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाईँ हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 0064 20 670 मोबाइल नम्बर 98465 258।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
3: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0064 20 790, 98560 40 046 र 98560 40 901।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058848131।
6: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
7: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
6: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
7: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
6: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88088।
8: ओए सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
9: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
9: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
8: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
9: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
10: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक, गोर्खा। सम्पर्क नम्बर 98606-91108, 98606-91108।
11: Choice FM 90.4 MHz।

0: Mania.
1: Extreme energy drink.
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056531179।
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना गोर्खा नगरपालिका वडा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र राष्ट्रिय परिचय पत्र दलित बालबालिका पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
2: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067171524।
5: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड, काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी, काठमाडौँ। शाखा कार्यालय हरमटारी, गोर्खा। हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401172।
9: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल, एमपीआई गोर्खा हस्पिटल।
9: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
9: 064-590-0009 बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूच्छएको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
0: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
9: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
0: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
9: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
9: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: Mania.
1: Extreme energy drink.
2: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
3: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
2: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
3: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
2: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
3: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204733, मोबाइल नम्बर 9856213326।
2: यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
5: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा, मोबाइल 9841527। 9841527।
6: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0067-421-3027 हरमटारी गोर्खा।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
8: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
8: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 9816170612। 9816170612।
9: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868-73-632 र 9842-85516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल।
0: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
10: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।

0: सुन त मिलाउनु के पर्यो हेर त
1: केही त छैन त
0: केही छैन त्यसो भए मेरो नजरबाट किन हट्दैनौ तिमी
1: बाई

दोकानमा पाइने स्थान एटु मोबाइल लाइन रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-2470 मोबाइल नम्बर 98465-56238।
2: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
4: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
5: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
4: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
5: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
4: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
5: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606-91108, 98606-91108।
7: Choice FM 90.4 MHz।

0: बड़ा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: Mania Extreme Energy Drink.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
2: होइन एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 522, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 98 560 64 892 र 98 067 71 524।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064 590 0009,
7: 0064 590 0009। व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
9: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
7: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
9: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
7: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
9: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू। छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
8: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064 21 315 र मोबाइल 98 560 40 018।
10: यामाहा चंगाचेत जितको नयाँ अपग्रेड
11: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
10: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
11: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
10: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
11: थप जानकारीका लागि चन्दा सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
10: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
12: यस यामाहा।

0: Mania, Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
7: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
8: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके, हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे।
7: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
8: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
7: त्यस्तो सजिलो हुन्छ है?
8: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
3: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
9: जय माता मौला काली,
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ, विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
13: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: Choice FM 90.4 MHz.
1: लौ न सुरु गरौँ न, रात छिपिसक्यो
2: अनि बाटुलीसँग भिन्ने त नि खै त तँलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
3: होइन हाम्रो पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
2: बाटुलीले एउटा शर्त राखेकी थिए।
3: मन्दुर छ मन्दुर छ।
2: पहिला शर्त त सुन।
4: सुन्दिम न त सुन्दिम।
2: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार थिए, तर पुर्ने हार्यो भने यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ।
4: कस्तो
3: लाग्यो शर्त?
5: रसिलो
3: ल सुरु गरौँ
4: ल, अलिक खिपेर दे त
3: ल रङ्गा दिउँ।

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुरा, स्वयंवर गर्ने औठीले।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
0: अचानक स्वास्थ्यमा समस्या आयो,
7: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
0: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
7: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
0: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
7: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
7: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664-30-75-98-40-44-14-63।
8: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
8: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
8: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98-560-88-088।
10: गोर्खा दरबार संग्रहालय भ्रमण गरौं, देशको गौरवशाली इतिहास बारे जानकार बनौं। वर्तमान नेपालको जग बसाल्ने गोर्खा राज्य, आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाह, गोर्खा राज्यका संस्थापक द्रव्य शाह, गोर्खा राज्यको साख बढ़ाउने राजा राम शाह लगायत ऐतिहासिक पात्र बारेको जानकारी सहित तत्कालीन गोर्खा राज्यको चिन्हारी गराउने प्रदर्शनी कक्षहरूको अवलोकन गरौं। अहिलेको नेपाल बुझ्नका लागि त्यति बेलाको गोर्खा चिन्नुपर्छ र त्यति बेलाको गोर्खा चिनाउने प्रमुख थलो गोर्खा दरबार संग्रहालयको भ्रमण गरौं। गोर्खा दरबार संग्रहालय सार्वजनिक बिदाका दिनहरूमा पनि खुल्ला रहने जानकारी गराउँछ।
11: वीरहरूको जन्मभूमि यो, देवहरूको पुण्यभूमि यो।
12: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
13: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
12: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
13: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
12: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
13: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
12: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
7: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।
14: एचआईभीको नयाँ संक्रमण, भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार, हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं।
15: आफूलाई एचआईभी लागेको शंका लागेमा सोचित परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौं। एचआईभी लाग्नबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
10: गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा जनहितमा जारी सन्देश।
16: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
17: फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ नि। बालकदेखि बुढा, बुढादेखि बुढी, हरिबहादुरको जुत्ता परिवारले नै टेक्दिनुहोस् हलभित्र खुट्टा।

0: Liponia.
1: Extreme energy drink.
2: होइन, यो कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98512-35-830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98564-68-92 र 98067-71-524।
7: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
7: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
7: 0064-590-009।
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
10: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
10: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
10: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
9: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0635-40-0549, मोबाइल नम्बर 98560-40-479 र 98560-30-082।
10: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
11: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
10: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
11: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
10: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।
12: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा B3 कम्प्युटर, हरमटारी। फोन 0064-21-323।
13: विश्वास तपाईँको, सेवा हाम्रो।
7: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98511 35194।

0: वाराणसी 2083 को शुभ अवसर में हमारा संपूर्ण श्रोता शुभ चिंतक विज्ञापन दाता साझेदार संचार गृह सहित संपूर्ण दाजू भाई तथा दीदी बहनी योतार सुखमय जीवन र प्रगति का लागि प्रेरणा प्रदान गर्नुहोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
9: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
2: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
9: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
2: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
9: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
2: हैन, एक्लै बसेर के सोचिराको?
10: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
10: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
10: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
9: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
9: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
2: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
11: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
11: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
12: चोइस एफएम 90.4 मेगाहर्ज।

0: Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको बानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको बानी सर।
7: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
3: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-20-658, मोबाइल नम्बर 97-69-491-403।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98560-88088।
11: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त,
13: मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
14: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
13: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
14: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
13: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
14: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: Choice FM 90.4 MHz.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी।

0: sip on your extreme energy drink.
1: होइन, एक कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि.
1: घर? तिमी त फेरि यहाँ छौ त.
2: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
4: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा. आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता फन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434410122.

0: यूएनभी क्यामेरा नजर सधैं तपाईको साथमा। नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9807071524।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाई र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064590009,
1: 064590009।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस्तार गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस कहाँ खोज्ने होला त?
8: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-45-0-49 मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
9: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 064-24-206 मोबाइल 98-510-21-336।
7: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98-066-63-381 वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमतारी गोर्खा।
1: स्वास्थ्य सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल गोर्खा बजार बिसौनी मोड गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 98056-35179।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमतारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: बर्खायान शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
7: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
7: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
7: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा स्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
8: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना शपिंग सेन्टर, हरमटारी गोर्खा, मोबाइल 9840512727 9840512727। वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
10: हाम्रै बालकृष्ण भाइको मानि।
11: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
12: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको मानि सर।
13: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
14: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
15: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008548।

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: अचानक स्वास्थ्यमा समस्या आयो,
3: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
2: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
3: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
2: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
3: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
3: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल गोर्खा नगरपालिका 10 छेपेटार गोर्खा। सम्पर्क नम्बर 064-30-075 98-40-44-14-63।
4: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
5: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
4: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
5: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
4: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-491-403। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग गोर्खा नगरपालिका 8 गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-191-23-170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा। मोबाइल 98-511-35-194।
4: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
6: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
4: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
6: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
4: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
6: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
4: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: मेरो त आमा पनि छैनन्, तेरो त आमाले कुरेर बसेकी हो नि। मलाई पनि यसपालि जान मन थियो, मेरो त छुट्टी नै मिल्दैन होला। त मात्रै जा है साथी।
2: हे मुला, त टेन्सन नगर न,
1: तेरो लागि म छु तयार, म मिलाउँछु छुट्टी, जो मेरो वचन भयो। ल उठ अब जाऊ।

0: चाडपर्व घर फर्किने बहाना मात्र होइन, आफ्ना मान्छेहरू अझै हामीसँग छन् कि छैनन् भनेर सम्झिने समय पनि हो। तपाईँहरूले पनि घाम नढल्किँदै आफ्ना आफन्तहरूलाई भेट्नुहोला, किनकि समयले हामी कसैलाई पर्खिँदैन।
1: Choice FM 90.4 MHz.

0: Mania, extreme energy drink.
1: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9807071524।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
2: 0064590009।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
1: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856401172।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार, गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0064207090, 9856040046 र 9856040901।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, फुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
9: गोर्खा बजार कालिका काखैमा
7: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
2: पूर्वाधार विकास कार्यालय गोर्खाको सूचना। हालसम्म नियमानुसार बुझाउनु पर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको मिति 2084 वैशाख मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा अन्तिम पटकका लागि यसभन्दा अगाडिको सवारी साधन करमा र नवीकरणमा लाग्ने जरिवाना छूट हुनेछ। सवारी साधनका धनीले सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा 5 वर्षसम्मका लागि एकै पटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछ। 2 वर्षको नवीकरण गराएमा लाग्ने सवारी साधन करमा 15%, 3 वर्षको नवीकरण गराएमा 20% र 5 वर्षको नवीकरण गराएमा 25% छूट हुनेछ। अन्य प्रदेशमा दर्ता भएका सवारी साधन धनीले गण्डकी प्रदेशबाट नवीकरण गर्न चाहेमा गण्डकी प्रदेश आर्थिक ऐन 2083/84 बमोजिम निर्धारण गरेको शुल्क बुझाई नवीकरण गर्न सक्नेछ। मनसून अझै सक्रिय रहेकाले आधिकारिक निकाय तथा समाचारहरूमा सम्प्रेषित सूचना तथा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। हजुरहरूको सुरक्षित यात्राको कामना गर्दछौ। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: Liponia.
1: Extreme energy drink.
2: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
2: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
2: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
4: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक, गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।
7: अचानक स्वास्थ्यमा समस्या आयो,
8: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
7: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
8: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
7: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
8: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
7: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
8: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
7: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 064-30-075-98-40-44-14-63।
9: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव,
10: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
9: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
10: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसौनी मोड, गोर्खा।
9: थप जानकारीको लागि सम्पर्क 98-056-35-179।
11: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
12: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
13: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
14: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
13: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98-410-51-227।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: वाराणसी 2083 को शुभ अवसर में हमारा संपूर्ण श्रोता शुभ चिंतक विज्ञापन दाता साझेदार संचार गृह सहित संपूर्ण दाजू भाई तथा दीदी बहनी युतार सुखमय जीवन र प्रगति का लागि प्रेरणा प्रदान गर्न सक्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: चॉइस एफएम 90.4 मेगाहर्ट्ज गोरखा नगरपालिका छ हरमटाली गोरखा।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
5: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोरखा। सम्पर्क नम्बर 98460261176, 98 16 17 33 51।
6: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको बानी।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
6: कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोरखा मानि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस् न्यू टेलर्स लोगो जीविसा चोक गोरखा स्टेट नम्बर 22 जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 98560240283 र 98058848131।
11: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड।
12: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा। यामाहाको साथमा
11: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
12: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
11: यामाहा शोरूम गोरखामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
12: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोरखा, फोन नम्बर 064-24-433, मोबाइल

0: नम्बर 98560 21326
1: यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा
2: Choice FM time check.
3: अहिले दिउँसोको 2 बजेको छ.
2: It's 2 p.m.

0: you?
1: Extreme energy drink.
2: होइन, यो कुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल

0: नम्बर 98512-35830 र 98434-10022। यूएनभी क्यामेरा नजर सधैँ तपाईँको साथमा।
1: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
3: 064-590-0009।
0: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
0: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
0: क्लिनिकमा उपलब्ध सेवाहरू, मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-21-315 र मोबाइल 98560-40018।
6: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
6: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।

0: Extreme energy drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227।
4: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
4: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
4: थप जानकारीको लागि सम्पर्क 9806535179।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856-24-210, 9856-24-210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनु भन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: Choice FM 90.4 MHz. अचानक स्वास्थ्यमा समस्या आयो,
1: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
0: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
1: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
0: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
1: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
0: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
1: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
0: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300075, 9840444463।

0: you. Extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008548131।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664204658, मोबाइल नम्बर 97969401403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
12: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
13: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
12: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
2: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
5: जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 9840626176, 9816173351।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज़।
1: बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी।

0: Stefania. Extreme energy drink.
1: यामाहा चंगाचेट जितको नयाँ अपग्रेड
2: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा
1: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000 देखि 10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
2: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
1: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
2: थप जानकारीका लागि चन्द सप्लायर्स हरमटारी गोर्खा, फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856213326।
1: यामाहालाई जाउँ घरमा नागरिकताकै भरमा।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी, दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9807171524।

0: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
1: घर हेर्दैछु नि।
0: घर? तिमी त फेरि यहाँ छौ त।
1: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
0: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
3: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
3: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852358330 र 9843454022। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
1: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
1: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
1: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856401172।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
6: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
6: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
5: 0064590009। आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 9851135194।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
8: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
8: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
8: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065404049, मोबाइल नम्बर 9856404900 र 9856303082।

0: California.
1: Extreme energy drink.
2: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
3: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरामटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे?
2: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
3: तपाईँ के कुरामा चिन्ता गर्छस् कि? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
2: त्यस्तो सजिलो हुन्छ है?
3: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
4: कारा कलेक्सन, हरमटारी गोर्खा, हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 98063683381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
5: अचानक स्वास्थ्यमा समस्या आयो,
6: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
5: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
6: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
5: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
6: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
5: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
6: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
5: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0634300975984444463।
7: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
8: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एन्ड रोशनी हर्बल।
7: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखिरहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
8: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
7: थप जानकारीको लागि सम्पर्क 98056535179।
9: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
10: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
9: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
10: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
9: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560170970, 98560170970।
11: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
12: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
11: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
12: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
9: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460270211 र 98191-23170।
13: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
6: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा
13: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51

0: Mania Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40046 र 98-560-40901।

0: Mania.
1: Extreme energy drink.
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
3: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
3: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
2: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
4: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
4: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। फोन नम्बर 0764206658, मोबाइल नम्बर 97969401403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490349421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
7: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइको मानि।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
13: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
14: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
13: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
14: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
15: ग्यारेन्टीका साथ कम्प्युटर मरमत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 0674213023, हरमटारी गोर्खा।
16: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
15: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
16: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले

0: तपाईको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईको आत्मीय घर, तपाईको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बढन्ती 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गर्नुहोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ट्वाइस एफएम 90.4 मेगाहर्ट्ज गोर्खा नगरपालिका छ।

0: Mia? Extreme energy drink.
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0664300975984444463।
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वडा नम्बर 8 बाट आर्थिक वर्ष 2022

0: 1983 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वडा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगरप्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट लगतकट्टा गरिने व्यवहार समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा।
1: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 9856064892 र 9807071524।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064590009,
2: 0064590009।
4: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
5: सबैलाई पाएक पर्ने आमू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
4: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
4: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665400049, मोबाइल नम्बर 9856404900 र 9856303082।

0: me a extreme energy drink.
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एण्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एण्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
2: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव,
3: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फुड एण्ड रोशनी हर्बल।
2: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
3: दृष्टान्त डिटक्स फूड एण्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
2: थप जानकारीको लागि सम्पर्क 98056 35179।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरका लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, फुजेलेको कपडा पसल। फुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678 73 632 र 98432 85516। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: Choice FM 90.4 MHz.
1: बडा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा।

0: Mania, Extreme Energy Drink.
1: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
3: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
2: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
3: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
2: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
3: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
2: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
4: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
4: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
6: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
7: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
6: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
7: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210, 98-576-24-210।

0: ओइ कहाँ जान लागो
1: फिल्म हेर्न
0: अनि बाख्रा चाहिँ कसले चढाउँछन्
2: के तल तिम्रो फेभरेट ढाकु कालीको फिल्म लागेछ हेर्न जाने होइन हामी त जान ल
1: बाख्रा तिमी हेरिदिन्छौ र
3: बोकल बाख्रा हेर्ने तेरो हुन्छ
2: क्या यहीँ

0: California.
1: Extreme energy drink.
2: Wow, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको नि।
4: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको नि।
2: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
5: हाम्रै बालकृष्ण सरको नि सर।
3: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
10: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराख है दाजु। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
11: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
12: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसा चोक गोर्खा। सम्पर्क नम्बर 98606-91108।
13: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट

0: के खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

भुनु भुनु भुनु भुनु भमरा फुलको रसैमा जाँदैन जाँदैन ध्यान अरू कसैमा हे भुनु भुनु।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज। बड़ा दशैं 2083 को शुभ अवसर में हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचार गृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: Laconia Extreme Energy Drink.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 98560406 र 98560409001।
2: होइन, एकुरो घोकेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664205022, मोबाइल नम्बर 98512335830 र 98434410022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
7: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल। रोशनी हर्बल,
6: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
7: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसौनी मोड, गोर्खा।
6: थप जानकारीको लागि सम्पर्क 98056535179।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401172।
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665404049, मोबाइल नम्बर 98560404900 र 98560302082।
10: अचानक स्वास्थ्यमा समस्या आयो,
6: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
10: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
6: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
10: यहाँ भिडियो एक्सरे, USG, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ECG, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
6: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
2: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
6: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
2: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 0764300975984044463। यामाहा चंगाचेत जितको नयाँ अपग्रेड।
11: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालीको दशैं तिहार यामाहाको साथमा।
2: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
11: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
2: यामाहा सोरुम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
11: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी गोर्खा। फोन नम्बर 0064-24-433, मोबाइल नम्बर 98-560-21-326।
2: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
12: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98-5-11-35-1-94।

0: Stefania.
1: Extreme energy drink.
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डेट्री कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डेट्री कम्प्युटर्स फोन 067-421-3027 धरमटारी गोर्खा
3: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना
4: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ सड़क चोक सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ
3: सड़क चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ
5: स्वच्छ घर सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो स्वच्छ वातावरण स्वस्थ जीवन क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा
3: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो
6: तर अहिले जमाना फेरि सक्यो नि तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस् अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
6: अनुभवी मार्गदर्शन तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ
7: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-94-39-421 गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा होटल बिचौनीको माथिल्लो गेट अगाडि
8: दशैं तथा तिहारको विशेष अफर विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस् इयरबड्स र स्पिकर सितैमा पाउनुहोस् रेडमी सामसुङ ओप्पो ओनर नथिङ रियलमी इन्फिनिक्स एआई आइटेल भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन मोबाइल कभर चार्जर इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मरमत गरिन्छ विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ
5: गुणस्तर विश्वास र सेवाको सही ठेगाना
8: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा सम्पर्क नम्बर 98-16-17-60-12

0: मेरो त आमा पनि छैनन्। तेरो त आमाले कुरेर बसेकी हो नि, मलाई पनि यसपालि जान मन थियो, मेरो त छुट्टी नै मिल्दैन होला। त मात्रै जा है साथी।
1: हे मुला, त टेन्सन नगर न,
2: तेरो लागि म छु तयार, म मिलाउँछु छुट्टी, जो मेरो वचन भयो ल उठ।

0: चाडपर्व घर फर्किने बहाना मात्र होइन, आफ्ना मान्छेहरू अझै हामीसँग छन् कि छैनन् भनेर सम्झिने समय पनि हो। तपाईँहरूले पनि घाम नढल्किँदै आफ्ना आफन्तहरूलाई भेट्नुहोला, किनकि समयले हामी कसैलाई पर्खिँदैन।
1: Choice FM 90.4 MHz.

0: Mania Extreme Energy Drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9857-24210, 9857-24210।
4: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा

0: मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नु हुँदैन, सिफारिस मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाइ भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाइ मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842858516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़,
0: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो, अधिकार नदिए संहिता बलियो नहुने भनाई,
1: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़, राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी, दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई,
2: मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौं, नजिकै बिजुली हाल्यो भने हामी तुरन्त सड़क खुलाउन सक्ने अवस्थामा छौं।
0: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी, विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग,
1: र आईसीसी विश्वकप लीग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।

0: इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरै सो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाइ छ। यस्तै भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाइ छ।
6: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अवसर दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
5: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान क्षेत्रको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुम नुमरी गाउँपालिका 6 रहेको उङ दी लुङ खोला अर्थात चमार हिमाल र सियारांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा हिम पहिरो तथा झण्डै 5,500 मिटर उचाइमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया सियार खोला र बूढी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बूढी गण्डकी र सियार खोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बूढी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा सियार खोला थुनिएर जम्मा भएको पानी भन्दा उङदीलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
6: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर व्यवस्थापिका संघ आईपीयूको 149 औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले 2/3 समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
5: विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
6: नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खोलातर्फ रामरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित मधेसी खसारे आदिवासी जनजाति अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
6: राष्ट्रीय स्वतन्त्र पार्टी राजसभाका

0: नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुईवटा अध्यादेश जारी, भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, विपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यू रोड, असन, लगनखेल र भोटाआईटी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढ़ेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाडपर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असुले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल संचालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
0: काठमाडौँ उपत्यकाबाट आफ्नो थातथलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, पीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
2: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ, मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले त्यो प्रगतिमा बेलुबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सड़क विभागले गर्ने काम हो, सबै बाटो खोलिसकेका छौँ। बिपी हाइवे पनि अहिले क्लियर छ, कान्ति पनि क्लियर छ, पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टुवे पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छ।
3: ग्रामीण भेगहरू चाहिँ सड़क विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
2: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो यो आरू घाटी स्थित पुल हो, त्यसको पनि बेनिफिट्सको लागि हाम्रो सामानहरू मुभ हुन सुरु गरिसकेको छ। अब ग्रामीण सड़कको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यसै प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ सड़क विभागको अन्तर्गतको बाटोहरू चाहिँ क्लियर।
3: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मरमत गर्दै हिँड्नुपर्ने अवस्था छ। यसको अन्त्य चाहिँ कहिले होला?
2: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रुट दिने रुट इजाजतको कुराहरूसँग जोडिन्छ। यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले चाहिँ जुन रोड वर्दी छ वर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने। अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले दिनुभएको छैन। स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा, नत्र त्यसको समस्या नहुनुपर्ने हो।
3: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि। यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनुभएको छ?
2: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर परा जतिको सहज पक्कै छैन, किनभने यसपाल चाहिँ हामी दशैंको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो र त्योभन्दा अगाडिको भोटेकोसीको बारीको डिजास्टरले गर्दाखेरि केही क्षेत्र पहिला भन्दा पक्कै छ। तर त्यो हुँदै गर्दाखेरि पनि हामीले 2A रोड प्राय हाइवेहरू खोलिसकेका छौँ। त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ र कुनै स्पेसिफिक एरियामा केही समस्या पर्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक यस्ता इस्यु छन् जस्तो मलाई लाग्दैन।
3: अब सड़क बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
2: हाम्रो मिसिनहरू अहिलेसम्म साइडमै छन्, साइडबाट मिसिन हामीले निकालेका छैनौँ। हाम्रो अपरेटरहरू पनि साइडमै हुनुहुन्छ। हामीले चाहिँ

0: को लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ त्यही भेकको हुनुहुन्छ उहाँहरूलाई त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ। कहीँ केही क्षति भयो भने यो अहिले मात्र होइन हाम्रो पहिलादेखिको प्र्याक्टिस के हो भने दसैँमा हुन सक्ने सम्भावित जोखिमलाई राखेर म्यान पावर र मेसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइज भएर बसिरहेको हुन्छ।
1: अब आकस्मिक सड़क बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
0: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छौँ, म्यान पावरहरू छन्। अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हामीलाई तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने र त्यो मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो र इमर्जेन्सीकै बिग्रिहाल्यो भने हामी तुरन्त सडक खुलाउन सक्ने अवस्थामा छौँ।
2: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्राउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्राउने र अन्य कामको चटारो छ।
3: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायरनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुबिसु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अंकले बढ़ेर 2,559.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.46 करोड़को कारोबार भएकामा आज 391 कम्पनीको 1,35,00,000 कित्ता शेयर 4,73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशिङा विमानस्थलको हवाई सेवा आजबाट फेरि सञ्चालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको 3 हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतिको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोनसम सड़क 2 अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अपरेशनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 सञ्चालन गरेको अभियानका क्रममा 76 पुरूष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान पेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोज्न थालेको उहाँले बताउनु भएको छ। यसअघि देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 वटा आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह एरीले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भटेकोसि बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
3: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए। चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वालसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: Choice FM 90.4 MHz.
1: अचानक स्वास्थ्यमा समस्या आयो,
2: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
1: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
2: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
1: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
2: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
1: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौं, रोगलाई समयमै पहिचान गरौं।
2: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
1: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार गोर्खा। सम्पर्क नम्बर 064-30-075, 98-40-44-14-63।

0: Mania Extreme Energy Drink.
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
2: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
2: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
1: 064-590-0009। होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
5: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
5: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-24-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
6: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
6: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
7: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसै कहाँ खोज्ने होला त?
1: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
7: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
7: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-0049, मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
8: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
8: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98-560-17-970 98-560-17-970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी। फोन
8: 064-421-323।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98-511-35-194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
6: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: Stefania.
1: Extreme energy drink.
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210।
4: दशैं तथा तिहारको विशेष अफर, विकास मोबाइल सेन्टरबाट मोबाइल खरिद गर्नुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्, इयरबड्स र स्पिकर सित्तैमा पाउनुहोस्। रेडमी, सामसुङ, ओप्पो, ओनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल, भिभो लगायत विभिन्न ब्रान्डका स्मार्टफोन, मोबाइल कभर, चार्जर, इयरफोन लगायत सम्पूर्ण मोबाइल एसेसरीजहरू पाइनुको साथै बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ। विकास मोबाइल सेन्टरमा एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0664-21-3700, हरमटारी गोर्खा।
3: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनु भन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868-73-632 र 9842-85516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा। अचानक स्वास्थ्यमा समस्या आयो,
0: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
3: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
0: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
3: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थाइरोइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
0: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार शुल्क सुगर जाँच गरिन्छ।
3: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौँ, रोगलाई समयमै पहिचान गरौँ।
0: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
3: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0664-30-75-98-40-44-14-63।
2: गोर्खा आउनुहुन्छ, आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
2: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
2: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064-590-111 र 98-560-88-088।

0: Choice FM 90.4 MHz.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।

0: Mania Extreme Energy Drink.
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वड़ा नम्बर 8 बाट आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विभाग

0: क्यामेरा आजै जडान गर्नुहोस्। आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
1: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
0: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 9852235830 र 9843410122। UNV क्यामेरा नजर सधैँ तपाईँको साथमा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064590009,
2: 0064590009।
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
4: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
0: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 9856401172।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएको पर्ने आमा फेरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0065540049, मोबाइल नम्बर 9855404900 र 9855303082।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
0: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213315 र मोबाइल 9856404018।
8: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
8: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।

0: Choice FM 90.4 MHz.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576424210 98576424210।

0: Mania Extreme Energy Drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
5: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
5: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612, 9816170612।
6: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजान पर्ला कि?
7: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे?
6: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
7: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त।
6: त्यस्तो सजिलो हुन्छ है?
7: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
5: कारा कलेक्सन, हरमटारी गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
2: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846-70211 र 9891-23170।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
1: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
4: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, रोशनी हर्बल।
1: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
4: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार बिसोनी मोड, गोर्खा।
1: थप जानकारीको लागि सम्पर्क 98056-35179।

0: स्वाइस एफएम 90.4 मेगाहर्ट्ज।
1: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको मानि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको मानि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

0: California.
1: Extreme energy drink.
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
3: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
3: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
2: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
4: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
4: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
6: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौ। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।
7: अचानक स्वास्थ्यमा समस्या आयो,
8: उपचार कहाँ गर्ने भनेर सोच्दै हुनुहुन्छ?
7: अब चिन्ता नगर्नुहोस्, तपाईँको आफ्नै ठाउँमा छ छेपेटार हस्पिटल।
8: अब गोर्खाको छेपेटार हस्पिटलमा दिन रात जुनसुकै बेला स्वास्थ्य सेवाका लागि 24 घण्टा इमर्जेन्सी तथा चिकित्सकीय सेवा, त्यो पनि डाक्टरको शुल्क बिना।
7: यहाँ भिडियो एक्सरे, यूएसजी, डिजिटल एक्सरे, ल्याब परीक्षण, सुगर जाँच, दिशा तथा पिसाब जाँच, रगत जाँच, थायराइड जाँच र ईसीजी, मुटुको जाँच लगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ।
8: प्रत्येक हप्ताको आइतबार विशेषज्ञ डाक्टर आउनुहुने तथा प्रत्येक शनिबार निशुल्क सुगर जाँच गरिन्छ।
7: आफ्नो स्वास्थ्यको नियमित जाँच गरौ, रोगलाई समयमै पहिचान गरौ।
8: गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको आफ्नै ठाउँमा।
4: छेपेटार हस्पिटल, गोर्खा नगरपालिका 10, छेपेटार, गोर्खा। सम्पर्क नम्बर 0664300975984444463।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
9: गोर्खा बजार,
2: नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
10: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
11: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा, आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08, 98 60 96 21 08।

0: California.
1: Extreme energy drink.
2: बडादुसी 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ट्वाइस FM 90.4 MHz गोरखा नगरपालिका छ।

0: Voice FM 90.4 MHz.
1: मैले अन्तिम पटक भन्दैछु तिमीलाई, उमेर पनि भइसक्यो, बिहे गर्ने हो कि होइन?
2: यति समय त कुरिसक्यौ, अब 2 महिना कुरो न, यसो सानो जाहिर खान्दै देऊ।
1: 2 महिना?

0: Choice FM 90.4 MHz.
1: बड़ा दशैं 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता शुभचिन्तक विज्ञापनदाता साझेदार संचारगृह र सहकर्मी श्रमजीवी साथीहरू सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: चोइस एफएम 90.4 मेगाहर्ज परिवार गोर्खा नगरपालिका छ हरमटारी गोर्खा।

0: California.
1: Extreme energy drink.
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
3: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
3: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
2: 064-590-0009। होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव युएनभी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-5022, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
4: अरे, तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र?

0: वर्षको लागि गौतम ट्याक्स एन्ड ब्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 1970 98560 1970।
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 067-421-3247 धरमटारी गोर्खा।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511-35194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेट्यो नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: Liponia.
1: Extreme energy drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ, नयाँ बजार, गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
2: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
6: घरको फोहोर वर्गीकरण गर्ने तरिका। पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
7: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
6: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
2: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाओ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
6: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
2: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
2: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664 20 206, मोबाइल 98 510 21 336।
6: स्वास्थ्य, सुन्दरता र ताजापनका लागि आधुनिक प्रविधिको नयाँ अनुभव।
2: गोर्खा बजार बिसौनी चोकमा सञ्चालनमा आएको दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल।
6: यहाँ शरीरभित्रका नसाहरू तथा विभिन्न अङ्गहरूमा जम्मा भएका फोहोर तथा विषाक्त पदार्थलाई फूड डिटक्स प्रविधि मार्फत शरीर बाहिर निकालिनुको साथै नसा सम्बन्धी समस्या, टाउको दुख्ने, कम्मर दुख्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या, टाउको दुखी रहने, निन्द्रा नलाग्ने, प्रेसर तथा पाठेघर सम्बन्धी समस्या, महिनावारी गडबडी, कपाल झर्ने, पिनास तथा पिसाब सम्बन्धी समस्या समाधानको लागि सेवा उपलब्ध छ।
2: दृष्टान्त डिटक्स फूड एन्ड रोशनी हर्बल, गोर्खा बजार, बिसोनी मोड, गोर्खा।
6: थप जानकारीको लागि सम्पर्क 98 056 35 179।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
9: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
10: हाम्रै बालकृष्ण भाइको।
11: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस,
0: तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानिए।
10: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरको मानि सर।
12: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
13: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
14: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058

0: Mania
1: Extreme Energy Drink.
2: वर्षै 2083 को शुभ अवसरमा हाम्रा सम्पूर्ण श्रोता, शुभचिन्तक, विज्ञापनदाता, साझेदार, संचार गृह सहित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा यो चाडले सुखमय जीवन र प्रगतिका लागि प्रेरणा प्रदान गर्न सक्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: चोइस एफएम 90.4 मेगाहर्ज गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा।
4: यामाहा चंगा चेट जितको नयाँ अपग्रेड।
5: बडा दशैं तथा तिहारको शुभकामना सहित यसपालिको दशैं तिहार यामाहाको साथमा
4: यो दशैंमा यामाहाको नयाँ बाइक लैजानुहोस् र 5,000-10,00,000 रुपियाँसम्म नगद छुट प्राप्त गर्नुहोस्।
5: जुनसुकै ब्रान्डको पुरानो बाइकको स्पोर्ट एक्सचेन्ज, हाई भ्यालु एडिसन, फ्री हेलमेट र इजी फाइनेन्स पनि।
4: यामाहा शोरूम गोर्खामा आजै आउनुहोस् र यो सुनौलो अवसरको फाइदा उठाउनुहोस्।
5: थप जानकारीका लागि चन्द सप्लायर्स, हरमटारी गोर्खा। फोन नम्बर 0064204433, मोबाइल नम्बर 9856021326।
4: यामाहा लैजाउँ घरमा, नागरिकताकै भरमा।
6: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
7: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
6: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
7: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
6: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856088088।
8: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
9: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
8: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
7: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
11: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
12: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
11: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
12: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
11: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
12: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
11: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
13: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक गोर्खा नगरपालिका छ, हरमटारी जीविस चोक गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।